Bye-bye.

I'm going to go to the next one.

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सहयोगका कमरेडहरू क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेक्सीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौँ र दलाल

0: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरूरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू, मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने।

0: यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
6: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
8: लौ चट्याङ पर्न आँट सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ट्ज।

0: 妈的米托，
1: 卡南的米云车，
0: 阿里巴巴的，
1: 巴巴的扎克马的米云车。

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM।

तपाईँले युवा आन्दोलन अपमान गर्नुहुन्छ भने तपाईँले 3 करोड नेपाली जनतालाई अपमान गरिराख्नु भएको, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुहोस् भन्न चाहन्छौ हामी, त सुध्रिनुहोस्, अझै पनि समय छ, सुध्रिनु।

0: सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ।
1: भुटेको सिमबाड़ी प्रभावितको उद्धार र राहतका लागि छिमेकी चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ। भदौ 10 गते नेपालमा आएको हिमबाड़ी प्रवेश गर्दा नेपाल चीन सीमा नाकादेखि त्रिचोलीको विभिन्न तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भयो। बाढ़ी प्रभावित क्षेत्रमा जारी उद्धारका लागि सहयोगार्थ चीन सरकारले पठाएको चौथो चरणको राहत सामग्री आज नेपाल सरकारलाई हस्तान्तरण भएको छ। नेपालका लागि चीनका राजदूत झाङ माओ मिङले नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री त्रिभुवन विमानस्थलमा हस्तान्तरण गर्नुभयो।

0: रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता पाइपुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: अब बाँकी खबर पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ। पहिरोले मुख्य राजमार्ग अवरूद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनु परेको छ। यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको माग अनुसार पर्याप्त मात्रामा ग्यास वितराउन नसकेको व्यवसायीले बताउँदै आएका छन्। आपूर्तिमा आएको केही समस्याका कारण काठमाडौँ उपत्यकामा 9 वटा ग्यास कम्पनीमा जम्मा भएका 18,259 सिलिण्डर मात्रै डिलरसम्म पुगेका छन्। पछिल्ला दिन काठमाडौँ उपत्यकामा दैनिक 1 लाख सिलिण्डर ग्यासको माग रहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दको भनाइ छ। सामान्य दिनमा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने गरेको उहाँको भनाइ छ। नेपाल आयल निगमको एलपीजी विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज सबैभन्दा धेरै सगरमाथा ग्यासले 4,699 ग्यासका सिलिण्डर बजारमा पुर्याएको छ। कम्पनीले 60 वटा डिलर मार्फत उक्त संख्यामा सिलिण्डर बजार पठाएको हो।
2: सभामुख डोल प्रसाद आर्यले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा प्रतिनिधि सभाका सभामुख आर्यले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्ने उहाँले विपदपछि महामारी फैलिन सक्ने भएकाले फोहोर व्यवस्थापन सरसफाईमा तत्काल ध्यान दिनुपर्ने बताउनु भएको छ।
1: नेपाली कांग्रेसले 15 केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। रसुवाको भोटेको सिनदीमा आएको बारेपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ 24 गतेका लागि तय गरेको ओडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार पूर्व निर्धारित असोज 16 19 गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय भएको छ। परिमार्जित कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने गरी निर्धारण भएको छ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते एवं प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 हुने तालिका छ। केन्द्रीय महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका तय भएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। बाढ़ीबाट बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्लाको हकमा खटिएका निर्वाचन अधिकृत र पार्टीको
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो

द्राक्षको माला जप्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न

0: सम्पूर्णमानव चोलाको
1: जय
0: होस् राधे राधे.
2: रेडियो साइनो 89.8 मेगाहर्ज. तपाईँ हाम्रो अटुट साइनो.

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:17

0: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98 450 82 997,
4: 98 550 10 997।
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको थोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
0: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
8: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा गुणा लगभग 3 गुणा बढी हुन्छ।
0: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
8: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
0: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
8: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
0: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
8: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
0: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
8: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोड्यो
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सिंह बसेर देशलाई देखाइदिउँ सुशासन के हुन्छ भनेर जसले विश्वास गर्नुभयो त्यो विश्वासलाई म निरन्तर जोगाइराख्न चाहन्छु।
1: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र, अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
2: भोलि सम्ममा अलि राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित, सेमी फाइनलमा वोमनसँग खेल्ने एनडीएलमा मधेसको पहिलो जित।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको झिन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। झिन्जी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ।
4: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भने पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
5: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौँ। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष विपदलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा केन्द्रित गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
4: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानी जन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिने चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सुजी द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
6: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृतक जनावरहरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वस्थ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
4: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1,357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 170, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संचालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होमिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गैराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाडी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएमआई बताउनुभयो।
7: दुई ठाउँ सामान्य खालको सडक अवरोध बनाएको थियो ल्यान्डस्लाइड भएर होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ हामीलाई फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा दुई घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि पिलीमा र गगाले खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त धेरैदेखि प्रलयदेखि चाहिँ अब बनाउनु पर्ने भयो, गगाले खोलाको पनि ठुलो थियो। अहिले दस चक्के गाडी चाहिँ चल्न दिएको छैन, त्यो बाहेक अन्य गाडीहरू चाहिँ अब अहिले वान वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलि राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
4: जिन्जी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोबाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जिन्जी स्मृति पार्क भोलि उद्घाटन हुनुभएको छ। जिन्जी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जिन्जी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिक निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
8: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रो मान्छे हुने इन्डिया हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री नरेन्द्र शाह हाम्रो पार्टी सभापति गौरी लामिसिंहज्यू विश्वास गरेर जिन्दीको आशालाई मर्नु दिनु भनेको थियो। त्यो कुर्सीमा बसेर यसलाई देखाइदिउ सुशासन के हुन्छ भनेर जसले विश्वास गर्नुभएको थियो, विश्वासलाई म निरन्तर जोगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको चिन्ह उठाएर कसैलाई दिनु हुन दिन्न।
4: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ नीति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
9: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18, 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली कांग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामी 18-19 जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेको जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
4: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने नीति पनि परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र दादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य ब्यांकमा 8,59,19,04,223 रूपियाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यस अघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्नु भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्नु भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताको रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मध्यस्थ वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बेहोरेको मध्यस्थले आफ्नो चौथो खेलमा खत्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा पराजित गर्यो।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
10: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा रसुवाको टाढा स्थानीय तहका प्रभावित घोडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
1: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव अत्यावश्यक नपरि पिनको प्रयोग नगर्न प्रहरीको आग्रह। बाढ़ीपछि मनोपरामर्शको आवश्यकता कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना, सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उयासी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: जहिले पनि जहाँ पनि ग्यास खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
14: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
4: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिमा खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षापति।
10: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह धुवाको टाढा रसुवाको टाढा स्थानीय तहका प्रभावित होडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
4: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन संचारमा आएका छन् तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा।
16: तपाईँ जतिजना यो तुइन चढ्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कोलोनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरूमा आइदिनु होला। कसर्त यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्नुहुन्छ सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू तपाईँलाई चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्ति पनि जुन यहाँ भन्न आइराख्नु भएको त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। रातका केही चाहिँ अत्यावश्यक सामान मात्रै अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
4: ट्विनबाट वारपार गर्न पहिले नाम टिकाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ। तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बालबालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले।
17: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 सयमा नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरे 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैटिको डिमान्डमा छ, यसको अफिस हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्न सक्लन् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जोफायतै गएर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा चाहिँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको थ्रेट देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
4: विपदका बेला बालबालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवि नारायण काफले।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श।
18: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र भिडियो सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथै दीपक आचार्यले मनोवित पढ्न प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। तीन वर्षसम्मको उपचारले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामी घर भन्दा घर घर पारिवारिक भन्ने कुरा बुझ्छौँ। भनेपछि दुईटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिराख्नु, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिराखेका छैन।
3: अब यो अवस्थामा चाहिँ भनौँ न, बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई चाहिँ छिनछिनै भोक लाग्छ। एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेनौँ भने उनीहरूको रुन चाहिँ पनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनुभएको छ कि छैन, पौष्टिक तत्त्व पाउनुभएको छ कि छैन, यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
3: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउनुहुन्छ। अझ किशोरी महिलाहरू भर्खर अब 16-17 हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ। त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ। दोस्रो नम्बरमा रोगशोला सुरु भएको हुन्छ। तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक वा असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यदि भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
3: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन। दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कम भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा के उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको मुगतिले अझै बढी चुनौती थप्छ।
3: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिलिङसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नयाँकोट पुगेको छ। काँग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। संविधानको सपना वर्तमान सरकार अब गम्भीर भएको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण जुम्लाको स्याउ बाटोमा कुर्न थालेको छ। सल्यानमा पहिरोमा पुगेर एकजनाको मृत्यु भएको छ भने भुटेको सुबारीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 भनी बेपत्ता रहेका छन् र एसएससीपीले कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमिफाइनलमा भने ओमनसँग खेल्दैछ। एनबीएमा मधेसले पहिलो जित दर्ता गरेको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दिपाललाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दैआएको छ। विशेष त संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दैआएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिजी।
1: धन्यवाद।
0: तपाईँसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटिकोशी बाँधीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोटारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: चलाउनुहोस्। इन्टरनेट र टेलिभिजन र युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै हर वर्षी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801004447। छोयो कि चल्यो?
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, तिलका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी हाडाहरू, तिलका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि

0: मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: स्ट्रोक टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्ट्रोक टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: यो ठुलो रुखको फेदमा बस्छ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङ पर्दा जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन तिमी?
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस्, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छ नि। स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गर्नुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98-450-82-997,
9: 98-550-10-997। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
10: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह दिव्यास्त्र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: कलेजका विशेषताहरू
10: पर्याप्त सुविधा सहित

0: आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
2: चैते धाममा नेट ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइराख्ने वेबिस्ट्रिन वा डेलसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
5: प्रभासको मझेरीबाट हामी आएका छौँ घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार
6: कार्यक्रम तपाईँको विचार दिनेसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com

0: दर्शनीय श्रोता महानुभावहरूले सधैँ जस्तो आज पनि हामीहरूलाई ई नेपाली .com, खरमाला.com र साइबर हेडलाइन .com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 मेगाहर्ट्जको रेडियो साइनोबा पनि यहाँहरूलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा यहाँहरूले हामीलाई हेर्न सक्नुहुनेछ भने साइनो न्युज .com र कार्यक्रम तपाईँको विचार चिन्ने सबै च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। त दर्शक एवं श्रोता महानुभावहरू सधैँ जस्तै आज पनि अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भइसकेको छु र आज मेरो पालो रहेको छ धार्मिक क्षेत्र। धार्मिक क्षेत्र अन्तर्गत मसँग आज मेरो चिर परिचित अतिथि उपस्थित भइसक्नु भएको छ। हामीले विगत केही महिनादेखि लगातार रूपमा हिन्दू धर्महरूको 18 पुराणहरूको सार कथासार वाचन गर्दै आइरहेका छौँ। कथासारको बारेमा यहाँहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। आज यसै विषयमा कुराकानी गर्नका लागि मसँग अतिथि जोडिसक्नु भएको छ व्यासाचार्य भुवन गुरु। गुरुलाई सिधा काठमाडौँबाट जोडिनु भएको छ। गुरुलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। गुरु राधे राधे।
1: गुरुलाई लगायत सम्पूर्ण श्रोताबिन्दहरू, आदरणीय सज्जन वृन्दहरू, यहाँहरू सबैलाई राधे राधे। हजुर ठिक छ विनयजी, यहाँहरूको शुभेच्छा, भगवत कृपा, सज्जनहरूको सहानुभूति, अहिलेसम्म एकदम ठिक छु।
0: हजुर देशमा अहिले भएको यो ठुलो विपदपछि अहिले सबैजना यो उद्धार कार्यमा लागिरहनु भएको र अहिले चाहिँ पुनस्थापना जुटिरहेको अवस्थामा हामी आज पनि कार्यक्रमको तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र अझै पनि सोही पीडामा देश बसिरहेको छ। तर पनि यो धार्मिक उत्थान जुन कार्यमा हामी कर्ममा हामी जुटिरहेका छौँ, यसलाई चाहिँ हामीले निरन्तर हाम्रो त्यो शोकलाई पनि शक्तिमा परिणत गर्दै यो भक्तिप्रति कम्तीमा अलिकति पनि आसक्ति जगाउनका निम्ति सत्प्रेरणा दियोस् भन्नका निम्ति हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। र आज चाहिँ त्यही अन्तर्गत आज हामीले यो 18 पुराणहरूमध्ये भविष्यको महत्व र सारको बारेमा लिएर आज हामी भइसकेका छौँ। भजनबाट हामी हाम्रो कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छु। गुरु समूहले एउटा मिठो भजनबाट कार्यक्रमको शुरूआत गरेर

सँगै जस्तै यो मिठो भजनबाट आज हामी कार्यक्रममा शुभारम्भ गरिसकेका छौँ। भजनमा यहाँले भर्खरै सुन्नुभयो कि दिन दुखीको गरौँ उद्धार भनेको चाहिँ आज नेपालमा समस्त बाढी पीडितमा पर्नुभएकाहरूको उद्धार सहयोगको क्रम निरन्तर चलिरहेको छ र उहाँलाई सँगसँगै अलिकति जो बाँच्नु भएको छ, जो घाइते हुनुभएको छ, जसले आफ्नो सारा परिवार गुमाउनु भएको छ र पनि आफू बाँच्नु भएको छ, उहाँलाई हौसला पनि प्रदान गर्नु छ, उहाँलाई भगवान्को शक्ति मिलोस् भनेर हामीले कामना पनि गर्नु छ, त्यसमा पनि सहयोग पुगोस्। हामी सबैको तर्फबाट पनि हामी यो अनुरोध गर्न चाहन्छौँ कि हामी त्यसैको अनुरूप आज हामी यो कार्यक्रमलाई समर्पण गर्दै अगाडि बढाउन चाहन्छौँ कि आज जसले जुन क्षेत्रबाट जति सक्छौँ सहयोग गर्ने, पीडितहरूलाई सहयोग गर्ने अवस्था छ गरिरहनु भएको छ, अझ यसलाई निरन्तरतिर हामी जान सकौँ। र आज हामी यसै क्रम अन्तर्गत हाम्रो भविष्य पुराणभित्र के छ, भविष्य पुराण भनेको के हो, यसले कसरी मानवलाई एउटा धार्मिक कुरामा जोड्नको लागि सहयोग गरिरहेको छ र यसको महत्व के छ भन्ने विषयमा गुरुले प्रकाश पार्नुहुन्छ। गुरु अबको पालो भविष्य पुराणका लागि गुरुलाई

अष्टादश पुराणेषु नवमं संस्मृतं बुधहि भविष्यं मेत् इत्तद्विख्यातं सर्वलोकहितार्थम्। भविष्य पुराण जसको नाम सुन्दा पनि शरीर जिरिङ्ग जिरिङ्ग हुन्छ। हामी विगत वर्तमान भन्दा पनि भविष्यको चिन्ता गर्दछौ, भविष्यमा के हुन्छ होला, म मेरो अवस्था कस्तो रहन्छ होला, अथवा म यो विषयमा पास हुन्छु कि हुँदैन होला, मैले सोचेको चाहेको काम पूरा गर्न सक्छु कि सक्दिन होला, प्राय व्यक्तिमा यही चिन्ता रहन्छ। हामीले भविष्यलाई कसरी जान्न सकिन्छ त, भविष्यको अवस्थालाई कसरी नजिकबाट निहाल्न सकिन्छ त, हो त्यो दृष्टि भनेकै भविष्य पुराण हो। किनभने हाम्रो यो दुईटा आँखा नेत्रले त जे छ त्यही मात्र देख्दछौ, हुने कुरा देख्दैनौ र भइसकेका कुरा पनि फेरि देख्न सक्दैनौ, बितिसकेका कुरा पनि। तर भविष्य पुराण एउटा यस्तो दृष्टि हो, जो दृष्टि हामीले प्राप्त गर्यौं भने यो जन्ममा मात्र होइन अघिल्ला लाखौं जन्ममा म को थिएँ, के गरेको थिएँ, कस्तो अवस्थामा थिएँ र कुन कारणले आज म जन्मिएँ र यो पछाडि यो शरीर छोडेर गएपछि फेरि म कस्तो गति प्राप्त गर्दछु, यो संसार हिजो बिहान कस्तो थियो आज कस्तो छ र भोलि कस्तो रहन्छ, हो यो तत्त्वको ज्ञान दिने शास्त्र अथवा त्यो दृष्टि प्रदान गर्ने त्यो तत्त्व प्रदान गर्ने शास्त्रको नाम हो भविष्य पुराण। शौनकादि 88,000 ऋषिहरूलाई सुतजीले नैमिषारण्यमा विराजमान भएर समस्त ऋषिगणहरूलाई बताउनुहुन्छ, हे ऋषिगण हो, भविष्य पुराण भनेको आउने समयमा के हुन्छ, यो ब्रह्माण्डको स्थिति कस्तो रहन्छ, कस्तो गति हुन्छ र यो रहन्छ कि अथवा परिवर्तनशील छ कि, यो यस्तै नै रहने हो कि अथवा यो के हो भन्ने कुराको जो तत्त्व छ म यहाँहरूलाई बताउँछु भनेर सुतजीले भन्नुहुन्छ, भविष्य पुराणको परिचय दिनुहुन्छ उहाँले। यो भविष्य पुराण भनेको सबै शास्त्रहरूको बराबर हैसियतकै पुराण हो, हुन त 18 पुराणमा कुनै कमजोरी नै छैनन्, एउटा पनि कमजोरी छैन। जसरी एउटा गाडी गुडिरहेको बेलामा, मालवाहक गाडी गुडिरहेका बेलामा त्यसका 10, 20, 25, 26, 28 यस्तै प्रकारका यी 28-30 चक्के गाडी गुडिरहँदा प्रत्येक चक्कामा उत्तिकै भार पर्ने भए जस्तै हो यी शास्त्र ग्रन्थमा पनि यत्तिकै भार बोकेर हिँडिरहेका छन्, उनीमा कुनै प्रकारको यसमा यति बढी यसमा थोरै भने यहाँ छैन। त्यस्तै प्रकारले यो भविष्य पुराण भनेको नवमं संस्मृतं बुधहि 18 पुराणेषु 18 पुराण मध्ये नवौं मध्येमा पर्ने पुराण हो। भविष्यं एतद् विख्यातं सर्वलोकहितावहम्, भविष्यका विषयहरू भविष्यमा आउने घटनाहरूको बारेमा दर्पण अथवा त्यो खालको छर्न नपार्ने यो शास्त्रभित्र विशेष गरेर चारवटा पर्वहरू छन्। जसरी श्रीमद् भागवत महापुराणमा द्वादश स्कन्ध भने जस्तै यहाँ पर्वहरू छन्, ब्रह्म पर्व, मध्यम पर्व, त्यसै गरी प्रतिसर्ग पर्व र उत्तर पर्व, यी चारवटा पर्वले युक्त भएको ग्रन्थ हो भविष्य पुराण। अब यो भविष्य पुराणमा धेरै कुराहरूको व्याख्या गरिएको छ, मानव जीवनका कर्मका बारेमा, त्यसै गरी देवी देवताहरूको उत्पत्तिको बारेमा, कुन देवताको महत्व कस्तो छ, ती देवताले संसारमा कस्तो खालको फल प्रदान गर्नुहुन्छ, ती सबै विषयमा बताइएको छ। र बताउँदै जाने क्रममा यहाँ ब्राह्म नामहरूको पर्वमा भगवान सूर्य नारायणको व्याख्या गरिएको छ। भगवान सूर्य सबैका द्रष्टा, सबैलाई देख्ने, सबैलाई जान्ने, व्यक्तिले आफूले आफूलाई पनि छल्न सक्दैन कहिले, अरूको त कुरै परै जाओस्, मैले फलानालाई यति छलेँ अथवा यति ठगेँ, यति चिज प्राप्त गरेँ, आज फलानालाई मैले उल्लु बनाएँ भनेर हामी जुन किसिमको आफूले आफूलाई मात सम्झन्छौँ त्यो कहिले पनि सफल भइँदैन।
आफूले आफूलाई छल्न सकेन, ढाँट्न सकिँदैन, झुट बोल्न सकिएन, आफ्नो अन्तर हृदयभित्रको बुद्धिलाई पनि, भावनालाई पनि, विचारलाई पनि, चिन्तनलाई पनि जान्न सक्ने त्यो क्षमता भगवान सूर्य नारायण सबैलाई देख्ने, सबैको पहिचान स्वरूप यस्ता भगवान सूर्य कस्ता हुनुहुन्छ त भन्दा जगत साक्षी, सबैका साक्षी। यो जगतमा संसारमा कसले के गरेको छ, के बोलेको छ, के भनेको छ, के सोचेको छ, के गर्न खोजेको छ, त्यो सबै कुरा उहाँलाई थाहा हुने र कसले के कर्म गर्यो त्यो सबै रेकर्ड उहाँले राख्न सक्ने, त्यति त्यति यति विशाल मेमोरी छ। जसरी गुगलले सबै एपहरूको भार बोके जस्तै अथवा उसमा खिचेर राखे जस्तै, भगवान सूर्य नारायण त उहाँको अगाडि त ती एपहरू, ती गुगलहरू त अब एक अंशमा पनि राख्न मिल्दैन, त्यति पनि त्यति कमिलो अभाव विचार गर्नु। सबैको रेकर्ड अर्थात् यहाँ जति पनि जीव जन्तु, जनावर, पशु पक्षी, मान्छेको मात्र होइन, पशु पक्षी, चरा किरा फटाङ्ग्राको पनि कर्मको रेकर्ड राख्नुहुन्छ उहाँले। त्यही भएर उहाँको प्रकाश, उहाँको तेज संसारको जुनसुकै कुनामा पनि छ, समुद्रभित्र पनि भगवान सूर्यको तेज नै छ, फेरि भित्र पनि जति गहिराएछ त्यो पातालसम्म पनि भगवानकै तेज है। माथि हजुरको चाहिँ चौधै लोक त्रिभुवन सारा जगतमा जता तदै पनि परमात्मा कोही तेजको रूपमा प्रवेश गर्नुहुन्छ अथवा तेजको गति पुर्याउन नसकेको ठाउँमा कुनै कुनै स्वरूपबाट त्यहाँभित्र प्रवेश गरेरै ती सबै पतिङ्गहरूका पनि कर्मका जोखाना राख्ने, कर्मका रेकर्डहरू राख्ने यस्ता भगवान सूर्य कस्तो हुनुहुन्छ त भन्दा जगत साक्षी रे नमो नमः। हे भगवान सूर्य नारायण, हजुर सबैका साक्षी हुनुहुन्छ, सबैका कर्मलाई रेकर्ड गर्ने, सबैलाई जान्ने, सबै भित्रका रहने यस्ता आत्मस्वरूप भगवान सूर्यलाई मेरो कोटि कोटि नमस्कार, कोटि कोटि प्रणाम छ। यस्तो भगवान सूर्यको महिमा बताइएको छ यहाँ। अब यिनी भगवान सूर्यको अब पूजाको विषय कहिले गर्ने त भन्दा, विशेष गरेर भगवान सूर्यको बार भनेको आइतबार हो। आइत भनेकै भगवान सूर्यको नाम, अब अङ्ग्रेजीमा सन्डे भन्छ, सन भनेको भन्नु सूर्यकै नाम हो, सन्डे किन रह त भन्दा अब भगवान सूर्यको बार, त्यो विशेष गरेर सूर्यलाई उपासना गर्ने, सूर्यका उपासकहरूको लागि साधना गर्ने बार हो त्यो। त्यो आइतबारको दिन बिहान उठेर भगवान सूर्यलाई अर्घ अर्पण गर्ने, जल अर्पण गर्ने, धूप दीप नैवेद्य अर्पण गरेर भगवान सूर्यसँग प्रार्थना गर्ने, हे जगत साक्षी, हे भगवान, हे जगतका अधिष्ठात्री, हे परमात्मा, जसरी हजुरले संसारमा तेज फैलाउनु भएको छ, प्रकाश छर्नु भएको छ, मेरो हृदयभित्र पनि ज्ञानको प्रकाश छरिदिनुहोस्। ममा सबै कुरा छ तर मैले त्यो ज्ञान पाउन सकिनँ, सबैलाई जान्न सकेँ, आफूलाई जान्न सकिनँ, म अझै पनि अनभिज्ञ छु, मेरो हातमा त डिग्री त छन् तर त्यो डिग्रीले लोकलाई जान्न सक्यो, परलोकलाई अथवा आफूभित्र रहेको परमात्मालाई जान्न सकिनँ। हो, तपाईँले मलाई केही ज्ञान प्रदान गर्नुहोस् जो मैले आफूलाई पनि जान्न सकौँ। आफूलाई जान्न नसकिकन गएँ भने त फेरि आउनै पर्छ, यही मानव चोरा लिएर आउन पाइँदैन, फेरि के रूपमा आउनु पर्दछ। त्यस कारणले गर्दा भगवान मलाई हजुरले त्यो कृपा गर्नुहोस्, किन हजुर प्रत्यक्ष देवता हुनुहुन्छ,

0: दिवाकर भनेको भगवान सूर्य, दिवाकर भनेको सबैलाई दिवा भनेको उज्यालो प्रदान गर्ने यस्ता भगवान सूर्य, उहाँको बिना हामीले पशु पक्षी किरा फटाङ्ग्रा मानवको रुख बिरुवाको बोट वृक्षको पनि कल्पना गर्न सक्दैनौँ। हजुर, हामीले खाने अन्न पनि उहाँकै कृपाबाट उत्पत्ति भएको छ। माटो र तेजको जब सम्मिश्रणबाट, त्यो ऊर्जाबाट बिरुवा जब फल लगाउन थाल्दछ, त्यही फल खाएर हजुर हामी बाँचेका छौँ संसारमा। भनेपछि हामी बाँच्नको लागि परमात्माले कति ठुलो कृपा गर्नुभएको छ, जो चिज नभई नहुने हो। त्यस कारणले गर्दा यस्ता सबैलाई तेज प्रदान गर्ने, ऊर्जा प्रदान गर्ने भगवान सूर्य नारायण। एकपटक के भएछ भने भगवान कृष्णका पुत्र साम्ब अचानक उहाँलाई कुष्ठ रोग लागेछ। त्यो बेलामा पनि आजभन्दा 5000 वर्ष अगाडिको घटना पनि उहाँलाई कुष्ठ रोग लागेछ। धेरैजनासँग उहाँले सोधपुछ गर्नुभयो, अब त्यो रोगलाई निको पार्ने उपाय केही पनि भएन। भगवान श्रीकृष्ण त्यति बेला फेरि महाभारतको युद्धमा जानुभएको थियो, अझ त भगवान्सँग सोध्नुहुन्थ्यो। तर युद्धमा गएको बेलामा उहाँलाई त्यो कुष्ठ रोग लाग्यो। अब केही उपाय नभए पछाडि उहाँले भगवान सूर्यलाई सम्झाउनुभयो, सूर्यको स्मरण गर्नुभयो, अनि उहाँलाई आकाशवाणी भएछ, तपाईँले सूर्यको उपासनाद्वारा मात्र रोग निको पार्न सक्नुहुन्छ भनेर जब त्यो आभास आएपछि उहाँले सूर्यको तपस्या गर्नुभयो। धेरै वर्षसम्म ज्ञान नित्य कर्म लगायतका सबै उपासना उहाँले गरेपछि भगवान सूर्य स्वयं तेजको रूपमा गएर देवताको रूप धारण गरेर आउनुभयो। त्यो सूर्य त्यो ज्वाला नै खस्नु भएन कि, देवताको रूप धारण गरेर आउनुभयो, त्यो ज्वालाबाट प्रकट हुनुभयो। अनि भन्नुभयो, हे कृष्ण पुत्र, म बहुत प्रसन्न भएको छु, आज उपरान्त मेरो कृपाले सबैमा लागेको जुन कुष्ठ रोग छ त्यो मैले नै गर्दा निको हुने हुन्छ, त्यसमा हजुर विश्वस्त हुनुहोस् भनेर भगवान सूर्यले दर्शन दिने बित्तिकै उहाँको त्यो तेजको त दृष्टि पार्नुभयो। त्यो कुष्ठ रोगमा जहाँ रोग लागेको थियो उहाँले ठ्याक्क दृष्टि पार्नुभयो। त्यो दृष्टि पार्ने बित्तिकै त्यो छाला चिलाउने छालाका रोगहरू सब सखाप भए, अनि साम्ब प्रसन्न भएर भगवान सूर्यको मूर्ति नै बनाइदिनु भयो, उहाँले मन्दिरै बनाइदिनु भयो। संसारमा विश्वमा एकमात्र भगवान सूर्यनारायणको मन्दिर कहाँ छ त भन्दा पन्जाब प्रान्तको मुल्तान भन्ने ठाउँमा आज पनि देख्न पाइन्छ। साम्बजीले निर्माण गर्नुभएको सूर्य भगवानको मन्दिर आजसम्म पनि विद्यमान। त्यस्तो खालको चाहिँ चरित्र पनि भगवान सूर्यनारायण यति दयालु हुनुहुन्छ, सबैका स्वस्थ सबैलाई स्वस्थता प्रदान गर्ने, स्वच्छता प्रदान गर्ने, आनन्दता प्रदान गर्ने, ज्ञान प्रदान गर्ने, ऊर्जा प्रदान गर्ने। अब यस्ता भगवान सूर्यनारायणको वर्णन यहाँ विस्तारमा वर्णन व्याख्या गरिएको छ। विनयजी,
1: एकदमै यहाँ गुरुले भन्नुभयो, अलिकति त्यो ब्याकग्राउन्डको साउन्ड थोरै स्लो बनाउनु भयो, सानो बनाउने कि गुरु, हजुरको त्यो भोइसलाई त्यसले अलिकति उयो गराएको छ, ब्याकग्राउन्डलाई ध्वनिलाई अलिकति सानो बनाउनु होला। यहाँले गुरुले जस्तै भर्खरै भन्नुभयो कि अहिले यो भविष्य पुराणमा सुतजीले जसरी बताउनु भएको छ, सुतजीले बताउनु भएको कि ब्रह्माण्ड को व्याख्या गरिएको छ, यो ब्रह्माण्डको रीतिको बारेमा चाहिँ बताइएको छ, ब्रह्माण्डको व्याख्या गरेर कसरी उत्पत्ति भएको छ, के हुन्छ भन्ने बारे बताइएको छ, यसको मानव जीवनको कर्मको बारेमा, देवी देवताको उत्पत्तिको बारेमा, र विशेष गरी भगवान सूर्यको व्याख्या जसरी गरियो, भगवान सूर्यलाई हामी आइतबारको रूपमा पूजा गर्छौँ, रविवारको दिनमा हामी पूजा गर्छौँ, जसरी भगवान सूर्यको महिमा, भगवान सूर्यको यहाँले एउटा मन्दिर अहिले पनि इन्डियाको पन्जाबमा भएको कुरा बताउनु भयो, यी सबै कुराहरू भविष्य पुराणमा बताइएको कुराहरूलाई गुरुले अहिले हामीलाई बताउनु भएको छ। र मलाई लाग्छ यो बाँकी भगवानहरूको बारेमा, विधिको बारेमा अझै बाँकी कुराहरू बाँकी नै छ, अब यस पछाडि अरू कुरा हामी के सुन्न पाउँछौँ यो भविष्य पुराणमा गुरु, अब बाँकी कुराहरू बाँकी कुराहरू चाहिँ

अब अहिले त भयो देवी देवताको बारेमा समस्या वर्णन, कलियुगका मानिसहरूको स्वभाव र लक्षण अब आउने भविष्यमा, किनभने वेद व्यासजीले यो ग्रन्थ रचना गर्दा धने धने कलियुग लाग्न थालिसकेको थियो। भनौँ त 5000 वर्षकै सेरोफेरो आसपासकै घटना हो, त्यति बेला उहाँले ग्रन्थ लेख्नुभयो भविष्य पुराण आउने समय कस्तो रहन्छ, कस्तो जगत रहन्छ भनेर। उहाँले जब हजारौं वर्ष पछाडि घट्ने कुरालाई पनि योगको माध्यमबाट, ध्यानको माध्यमबाट उहाँले छर्लङ्ग पारेर लेख्नुभएको छ त्यहाँ शास्त्रमा। त्यही मध्येको यो श्लोक अल्पायुष्यो यामान्त मन्द भाग्य भूयोपद्रुतः। अब यो कलियुगमा विशेष गरेर मान्छेहरू अल्पायुका भएर जन्मनेछन्, पूर्ण आयुका हुने छैन। 99% अकालमै मर्नेछन्, कोही पनि चाहिँ पूरा आयु भएर मर्ने छैनन्। अल्पायु भनेको त्यही हो। अनि मन्द भाग भनेको छ भाग्यहीन भएका, बहुत प्रयत्न गर्छन् धन कमाउनको लागि, माथि जानको लागि, नाम कमाउनको लागि, दान कमाउनको लागि, मान प्रतिष्ठा, यसलाई जित्छु उसलाई जित्छु उसलाई भन्दा अगाडि बढ्छु भनेर त्यो खालको भावना राखेर मान्छे सबै कुराहरू धन कमाए कमाउनदेखि लिएर सबै कुराहरू कमाउनको लागि, अगाडि बढ्नको लागि, सबैलाई जित्नको लागि बहुत प्रयत्न गर्दछन्, तर भाग्यले साथ दिँदैन, भाग्यहीन, भाग्य अभाग त्यहाँ बाधक बनेर बसेको रहनु हुन्छ कलियुगमा प्राय जस्तो मान्छेको। त्यसरी भूर्यु पद्रुता भनेको के हो त भने उपद्रव पनि बढ्ने गरे। हेर्नुहोस् है, यो उपद्रव भनेको के हो त, रोग, शोक र चिन्ता। कलियुगमा यो तीनटा कुराहरू बहुत वृद्धि भएर जान्छ, कसैले रोक्नै सक्दैन गरे प्राय जस्तो। र सानो तपस्याले, सानो पुण्यले, सानो कृपाले पनि यो रोक्न सकिँदैन। एउटा रोग, दोस्रो शोक, तेस्रो चिन्ता। 99.9% मान्छे अहिले यति बेला यो तीनटा कुराबाट ग्रसित छ। रोग, मान्छे जति पनि म निरोगी रहन्छु स्वस्थ रहन्छु भने पनि रोगले कताबाट आक्रमण गर्छ, कताबाट आक्रमण गर्छ, यो पनि कलियुगको प्रभाव हो। अर्को शोक, म खुसी छु भनेर बाहिर जति खुसी हुन खोजे पनि, जति हाँस्न खोजे पनि, तर भित्र दुखी नै रहिरहन्छ। त्यो दुःखरूपी दुःख पनि भित्र, त्यो दुःखरूपी रोग पनि सबैका हृदयभित्र छ। मैले अब यो केही चिन्ता लिँदैन, यसो साधु सन्त महात्माहरूको सङ्गत गरुन्जेलसम्म, उनीहरूसँग यात्रा गरुन्जेलसम्म, प्रवचन सुनिन्जेलसम्म, होइन यो चिन्ता गर्नु त बेकार रहेछ, चिन्ता समम नास्ति शरीर शोषणम भनेर, यसो अब यो चिन्ता लिँदैन है भनेर मनले त सोच्छ, एकैदिनपछि फेरि त्यही चिन्ता बढेर आउँछ, फेरि अघिभन्दा झन् बढ्दै जान्छ। फेरि यो तिनवटा कुरा विशेष गरेर कलियुगमा बहुत यसले चाहिँ मानिसलाई ग्रसित बनाउँदछ। त्यस पछाडि कलौ जगती मानव धर्महीना, कलियुगमा मानिसहरू धर्महीन हुनेछन्। धर्महीन भनेको के हो त भन्दा एउटा छल गर्नेछन्। दोस्रो कपटी हुनेछन्। कपट भनेको के हो त भन्दा यसमा भित्र एउटा बाहिर एउटा भएको। अनि अर्को फेरि दुष्टता, दुष्कर्म गर्ने, दुष्ट कस्तो दुष्ट रहेछ भने विश्वासै गर्नै नसकिने कसैको पनि। अलिकति दया गरेर लौजनीलाई राम्रो होस् भनेर कसैलाई यसो गुण गर्न खोज्यो त दुष्ट त्यही शत्रु पल्टिहालिदिने। फेरि यो उल्टो हुन्छ यो कलियुगमा। यहाँ चाहिँ मानिसले कसैले कसैको दयाको कदर गर्ने छैन। जगती मानव धर्म होइन छठप्रिया, छठप्रिया भनेको के हो त भन्दा मान्छेलाई दुष्टता मन पराउने, छल कपट मन पराउने। अहिले गएर कहीँ गएर राम्रो कुरा बोल्ने हो, सत्य कुरा बोल्ने हो भने कसैले पनि सुन्दैन, तर त्यहाँ गएर हुनी नहुनी गएर झुट कुरा बोल्न थाल्यो, झुट भाषणहरू गर्न थाल्यो भने सबैले ताली पड्काउन थाल्दछ। भन्नुखोजेको के हो त भन्दाखेरि मान्छेलाई कलियुगमा यही कुरा मन पर्दो रहेछ। फेरि सत्प्रिय भनेको छ झुट बोल्ने, बेइमान गर्ने, उल्टा पाल्टा काम गर्ने, नराम्रो काम गर्ने, यस्ता किसिमको चाहिँ अर्कालाई ढड्ने, छाल्ने, भ्रष्टाचार गर्ने, हत्या हिंसा गर्ने, विरोधाभास गर्ने, कसैलाई नरुचाउने, सबैबाट पीडित, सबैलाई पीडित बनाएका त्यस्ता व्यक्ति झन् यो कलियुगमा प्रिय बन्दै जानेछन् र त्यसैलाई मन पराउँछन्। फेरि यो मान्छेको स्वभाव पनि, जनताको स्वभाव पनि त्यस्तै रहने छ कलियुगमा।

वित्तमेव अभिजनाद्य। अब कलियुगमा सबैभन्दा ठूलो व्यक्ति को हो त भन्दा वित्तमेव अभिजनाद्य, जससँग धेरै पैसा छ त्यही नै ठूलो हुनेछ कलियुगमा। त्यसँग ज्ञान नहोस्, त्यसँग विचार नहोस्, त्यसँग सदाचार नहोस्, त्यसमा सद्गुण नहोस्, त्यसले जनताको हित नगरोस्, त्यसले विश्वको कल्याण नगरोस्, सबैलाई सबैलाई दुःख दियोस्, सबैलाई त्यसले चाहिँ वैरभाव राखोस्, तर त्यसँग धन छ भने त्यही प्रिय हुन्छ। धन छैन तर ज्ञान छ, श्रद्धा छ, भक्ति छ, दया छ, करुणा छ, सबैको भलो चाहन्छ, सबैको राम्रो होस् भन्ने चाहने व्यक्तिसँग धन हुँदैन फेरि, ती व्यक्ति कसैको पनि प्रिय रहँदैनन्। त्यस कारणले गर्दा वित्त मेव अभिजनाद्य, त्यही हो ठुलो कलियुगमा। उसको जुनसुकै चाहिँ क्षेत्रमा पनि उसैको जित हुनेछ जोसँग बढी धन हुन्छ, जसले पैसा बढी चाहिँ लगानी लगाउन थाल्दछ, त्यस्तो खालका चाहिँ यही हुनेछ। यहाँ धर्मको मापदण्ड नै त्यही हुनेछ गरे, फेरि धर्म अथवा अधर्म, उसले बोलेको नै धर्म, उसले बोलेकै अधर्म हो फेरि, उसले जे व्याख्या गर्यो त्यही धर्म र अधर्म त्यही प्रमाणित हुन्छ। शास्त्र पनि कसैले पत्याउँदैनन् कलियुगमा, न शास्त्रको कुरा पत्याउँछन्, न विद्वानका कुराहरू सुन्छन्, न गुरु सन्त महात्माहरू नै चाहिँ हजुरका त्यस्ताका कुराहरू सुन्छन्, एक त पाइँदैनन् फेरि, सच्चा सन्त महात्माहरू पनि पाइँदैन फेरि। त्यस कारणले गर्दाखेरिमा अब यस्तै यस्तै विकार हुनेछ कलियुगमा। अनि दम्पत्यो अभिरुचि हेतु, अभिरुचि भनेको श्रीमान श्रीमतीमा सुरु सुरुमा यसो मन पारे जस्तै माया गरे जस्तै गर्ने, दुई चार वर्ष भएपछि फेरि लडा भाँती गर्न थाल्ने, यस्तो हुन्छ अरे दम्पतिमालाईहरू चाहिँ। शास्त्रले बताएको कुरा आजभन्दा 5,000 वर्ष अगाडि बताएका कुराहरू लिएर, यो त 4,32,000 वर्षपछि पनि उत्तिकै ताजगी रहन्छ यो फेरि लिएर, यसमा त घटी बढी नै हुँदैन। अनि दम्पत्यो अभिरुचि, दम्पतिमा प्रेम हुने छैन, एकले अर्काको सत्तालाई नस्वीकार्ने, एकले अर्काले बोलेको मन नपार्ने, तै ठुलो मै ठुलो भन्ने, यस्ता खालका भावना रहने, एउटै विचार नभएका, एउटाले एकातिर तानेको छ अर्कोले अर्कोतिर तानेको छ, यस्तै गरेर जिन्दगी बर्बाद बनाउने खालका दम्पति हुनेछन् कलियुगमा। अभिरुचि, अब रुचि नै न, एकले अर्काप्रति श्रद्धा नै नभएपछि के हुन्छ त भन्दा कलह हुन्छ, झगडा हुन्छ, अवैमानस्यता हुन्छ, हत्या हुन्छ, हिंसा हुन्छ, यस्ता यस्ता घटनाहरू घट्दै जाने। आज आज समाजमा जे घटना घटिरहेका छन् हामीले देखिरहेका छौँ, के हो त भन्दा यही दम्पति अभिरुचि। कति बेला मिल्छन् त भन्दा हेतु मायै वा व्यावहारिके भन्दाखेरिमा, अब केवल शरीरको सम्बन्ध गरुन्जेलसम्म मात्र उनीहरू एक आपसमा मिल्दछन् गरे, त्यो समयभरि मात्र, त्यो शरीरको विषय भोग सकियो, समय सक्यो, फेरि लडा भाँती गर्न सुरु गरिहाल्यो। व्यवहारिक जीवन र व्यापारमा छल, यस्ता ठगी, माया, यी सबै कुराहरू यो कलियुग प्रभावले बढ्दै बढ्दै जानेछ। त्यति मात्र होइन,

र कलियुगमा अब स्त्रीले सबैभन्दा राम्रो आफूलाई कुन रूपमा मान्छन् त भन्दा केश धारणम एवाङ्ग सौन्दर्य लिङ्गमेवही के भन्दा कलियुगमा स्त्रीहरूले केशलाई नै सुन्दरता मान्नेछन् गरे. अब सुन्दरताको मुख्य प्रमाण नै जसको कपाल राम्रो छ अनि त्यसै प्रकारले कपालमा अभिमान गर्ने केशमा अभिमान गर्ने रङ्गी बिरङ्गी बनाउने भएका नेचुरल कपाललाई पनि बिगार्ने सुर जस्ता पनि हराउँदै जाने हो त्यस्तो खालको अभिमान रहन्छ अरे कलियुगमा. त्यही भएर पनि अब अहिले हामीले देख्छौँ विविध किसिमको अब हामीले यो व्याख्या गर्नुभन्दा पनि शास्त्रले बताएका कुरा त कहिले झुट हुँदैन सबै त्यस्ता हुँदैनन् फेरि सबैलाई पनि बताएको छैन यहाँ केही व्यक्तिलाई मात्र भनेको छ किनभने सज्जन ज्ञानी नारी पुरुष पनि छन् कलियुगमा सन्त भएर बसेका पनि छन् तिनीहरूलाई यो लागु हुँदैन. यदि उहाँहरूले यो कुरा सुन्नुभयो भने त हाँस्नु त हो यो कुरा सही हो. अब हुन पनि यो मैले बोध मेरो बुद्धिले भनेको कुरा होइन शास्त्रको बाणी हो यो फेरि. अनि फेरि के हुन्छ त अन्यादे भनेर बताएको छ हेर्नुहोस् स्त्री पुरुष यो छ रतिरे भई साधन मान्छेको लक्ष्य के हुन्छ त उद्देश्य भनेको एउटै हो त्यो भनेको पेट भर्ने. अब अहिले त बरु त्यो बाहेक अरू पनि लक्ष्यहरू छ उद्देश्य छ तर अब केही वर्ष पछाडि मान्छेको एउटै उद्देश्य हुन्छ किनभने सबै साधन सर्थात हुन्छ सबै कुराहरू सकिन्छ सबै कुरा नष्ट हुन्छ आफन्त घर परिवार धन कमाएको सबै चिज वैभव दौलत पद प्रतिष्ठा त्यो सबै नष्ट हुन्छ. त नष्ट भएपछि त मान्छेलाई बाँच्न पर्यो अनि त्यसको उद्देश्य के हुन्छ त भन्दा अब मैले ज्ञान र बेदुका थाक सार्न पाए हुन्थ्यो पेट पार्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुग्छ. हिजो बिहानसम्म बहुत ठुल्ठुलो मान्छे ठुलो पदासीन भएको व्यक्तिको पनि त्यस्तो खालको समय आउँदछ. यस्तो खालको कलियुगका भयावहको विषयमा यहाँ भविष्य पुराण बताएको छ. सत्यम नास्ति तपो नैव न शोचम् न समा

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: यतिखेर भूमिकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ विदेशी नेपाली सेवाको समाचार।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेएनजी आन्दोलनको एक वर्ष, पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवाभारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यु भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदमप्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिस विदेश मन्त्री मिलिब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको सञ्चालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरू बीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेएनजी आन्दोलन भएको एक वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेएनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेएनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ, त्यो स्वीकार्य छैन।
3: गृहमन्त्री सुदन गुरूङ। जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौमसत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक एक वर्ष अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आड़मा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कालो हुन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेका थिए।
0: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
4: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको हो, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ। र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्।
0: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
5: 23 गते अब युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्रै यसको जिम्मेवारी पूरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो। त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
0: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठान्नाइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
5: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, हामी सबैको जिम्मेवारी हो। म तपाईँको माग अनुसार बदलिएको नेपाली कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
0: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
2: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
6: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनएकै प्रक्रियालाई मान्दा पनि?
2: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमूना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमा ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ। सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
6: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
2: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ। हामीले डिएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिक पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
6: कतिपय शबहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5,000 अझै पनि सम्पर्कविहीन अवस्थामै भनिएको छ। भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
2: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि तपाईँहरूमा अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिसरले गठन गरेर त्यही अनुसार पनि काम भइरहेको छ। भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
6: के कुनै शबहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
2: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन। जस्तो मिसिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेको भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो जिल्लाउँदै जिल्लाबाट त्यो काम भइरहेको छ। थ्रुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन। त्यो सबै नै मिसिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यसमध्ये रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ। त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
6: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्कविहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
2: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरल आएर अन्य कानून प्रक्रिया गरी गराउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने, त्यो गरेर चाहिँ कार्यकारी समिति अब परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
0: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न पिन बनाइएको छ, जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
7: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा तुइन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 तुइन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा तुइनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
8: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही तुइन पनि एउटा राहतको माध्यम बनेको छ।
7: मेगाङका सृष्टि तामाङले पहिलो पटक तुइन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
9: तुइनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाएन, आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा खुसी लागिरहेछ।
7: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले तुइनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
10: यी तुइनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलीले रेस्क्यू गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई तुइनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
7: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनि बाटो हुँदै आउँदा लामो समय लाग्नेमा तुइनबाट आउन सहज भएको बताइन्।
9: तुइन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरे।
7: तुइनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस्, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हेर्न सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: अहिले रातिको 9 बज्यो।
12: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्ष
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
8: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित बाल बालिकाहरूको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका छ स्थित भगवती बाल क्लबले 1,32,700 रूपियाँ सहयोग गरेको छ। भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफ्ना साथीभाइहरूबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका हुन्। विनाशकारी भोटेकोशीको बाढ़ीबाट आफूहरू जस्ता हजारौं बाल बालिकाहरू प्रभावित भएको थाहा पाएपछि उनीहरूका लागि थोरै भए पनि

0: राहत पुगोस भन्ने उद्देश्यले क्लबको तर्फबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सेन्ड्रेला शाहशंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भाउचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँदै बाढ़ी पीड़ितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंह दरबारबाट जगिएडा सरेका ती पाँच दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजंघा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति अशोक आज सिग्जेल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्च स्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो डेढ़ दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गीओडा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिग्देलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डमा 2:50 बजे मात्र प्रवेश गर्यो, अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको एक वर्ष, राजनैतिक शक्ति सिंह दरबारबाट जग्गीएटा सरेका ती पाँच दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले भदौ 24 त्यो विध्वंस पुनर्निर्माणमा छैन सुरसार शीर्षकमा खबर छापेको छ। एक वर्ष अघि आजकै दिन काठमाण्डु लगायत सातै प्रदेशका सड़कमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झुसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करीब करीब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउका छेउमा रहेको नेपाल बार एसोसिएशनको भवनमा पनि आयोजनी गरियो। बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएशन र सर्वोच्च बारमा आयोजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थलो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोड़िएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाड़ामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
7: एक वर्ष अघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने एक वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ़न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्र नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यसक्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ झन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोड़फोड़, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लंघनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आयोगले आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढ़ाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिशसहित प्रतिवेदन बुझायो। तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढ़ाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिश गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तीनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन् सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा टुंग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ। तर प्रतिवेदनमा कार्यवाही अघि बढ़ाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौ उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत ल्याएको छैन। जो जसलाई कार्यवाही गर्नु भनेर सिफारिश भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कार्यवाही, सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मरमत सम्भार गरिएको छैन, बरू त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मरमत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
7: राहत लैजान धुन्सेमा हेलिकप्टर कुर्दै छ प्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेको सुबारी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मांसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 वडा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको 3 दिन भयो। गाउँ पुग्ने सड़क बाढ़ीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान 3 दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन। उनले भने गाउँमा खानेकुरा सकिएर लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र विदुरबाट राहतका गाड़ी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ। हेलिकप्टरले पनि उडान गरिरहेका छन्। ड्रोनले सघाइरहेको छ तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढ़ी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेपछि बाढ़ीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै ढुवानीको साधन कुरिरहेका आमा छोदिङबो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फुनाउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।
0: कहाँ पुग्यो 6 वटा सुरूङको उद्धार, शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। भुटेकोशी बाढ़ीका कारण क्षति पुगेका 6 वटा जलविद्युत आयोजनाका सुरूङमा फँसेका श्रमिक र प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरूङभित्र बाढ़ीसँगै पसेको लेदो, माटो र भग्नावशेष सफा गरेर अघि बढ़न नसक्दा तथा सुरूङ पूर्ण रूपमा छिचोल्न कठिन हुँदा भित्र फँसेकाहरूलाई उद्धार गर्न सकस भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण 12 वटा आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल 917 जना प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्। माथिल्लो अपर त्रिशुली 1 जलविद्युत आयोजनाका 546, रसुवागढ़ी जलविद्युत आयोजनाका 93, त्रिशुली 3A का 39, त्रिशुली 3B का 178, चुलिमे जलविद्युत आयोजनाका 6 र लाङटाङ जलविद्युत आयोजनाका 39 गरी कुल 901 जना अझै सम्पर्कविहीन छन्। उद्धारमा खटिएका टोलीहरू कतिपय पावर हाउस र पूरै सुरूङसम्म पुग्न सकेका छैनन्। जलविद्युत आयोजनामा जलाशयबाट पावर हाउससम्म पानी लाने मुख्य सुरूङका साथै पावर हाउस प्रवेश गर्ने एक्सेस टनेल समेत हुन्छन्, जहाँबाट आयोजनाको पावर हाउससम्मै लेदो पसेको देखिन्छ।
7: भोटेकोशी बाढ़ीपछि अर्को संकट, त्रसित महिला र बालबालिकामा बढ़दो मानसिक समस्या, बालबालिकासँग अन्तर्वार्ता तथा फोटो भिडियो खिच्न रोक शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढ़ीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढ़ीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास अनि निन्द्रा बारम्बार झस्किने रूने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरू